fatta così rigida. एक दिन अपने अस्थिर प्रसाद तैयार मन प्यार से सता रहा है, आप रसोई च बह के गुरबाणी पढ़ रहे हैं, सिमरन कर रहे हैं, भोजन तैयार किया, एक ख्याल कलगी दर्शे पातशाह जी ने अज अपने अस्थिर प्रसाद माता जी श्री जी जिसे कलगी दर्श के पातशाह जी ने पुत्र जान के पूर्ण प्यार भी करते हैं, उसे धन गुरु नानक की गद्दी के मालिक जान के पूर्ण सत्कार भी करते सिख न बुलाया जा सिखा कवि जी ने बुला के लिए सिख आए हाथ जोड़ के अरदास की थी बहुत लोग की नाच कर गुरु माता जी याद कर दे श्री दशमेश पिता जी थे आए नमस्कार की थी माता ने सोना आसन बिछाया यार बैठ प्रसादे का थाल परोस के हजूर देख ही रखे कवि जी साहबजादे भी आ जाने सचंदा माता गुजरी जी दसवें पातशाह जी ने कवि जी करके बुलाने नाम नहीं सी लेंदे क्योंकि छेवें पातशाह जी का नाम सी श्री गुरु हरगोबिंद साहब से दसवें पातशाह का नाम श्री गुरु गोबिंद सिंह जी अरब करते सन नाम नहीं सी लेंदे कवि जी करके बुला मेरे हजूर ने जो कुछ माता ने वचन किया उन्हों सफल करते हैं जितनी बाणी उचारी है उपर लिखे कवियो बात आखो श्री है कवियो बात साहबजादे भी आ जाते इशारा किया सिख भजा गया है साहबजादे चार आसन होर साहबजादे बैठ चार थाल होर परोस इन्हों के अगे भी रखे साहबजादे मेरे कलगीधर से पातशाह जी भोजन छक रहे थे माता गुजरी जी वेख वेख के पिछर दी कोई मन ख्याल आ गया कवि जी हूं साहबजादे जवान हो गए ना कुछ रिवाज देखो ना कितने सुंदर मुख रहे चौड़ियां छाती कितने सुंदर शरीर मेरा चित कर रहा है इन्हों दी हूं शादियां कर दे शरीर का कोई पता नहीं मन के अंदर यह ख्याल आया अपने हथी देखा इन्हों घोड़ियां तो चढ़ हजूर मुस्कुराहट है सतगुरु सच्चे पातशाह मुस्कुराए मां जी साहबजादियों दादियां हां मेरी इच्छा है मेरे दिल की एक तमन्ना है हजूर कह लगे मां जी फिर फिक्र न करो मंगनिया तो इन्हों दया हो चुकी हैं शादियां दी तारीखा भी नेड़े ही हैं हैरान होगी मां जी माता जी कवि जी मंगनिया कर दी मैं दसिया ही नहीं तुसी अपने आप ही मंगनिया की फिर ख्याल रखे जे विवाह वेले शादिया वेले आनंद कारज वेले मैं जरूर याद कर हजूर कह लगे मां जी जिस दिन साहबजादियों का जन्म होया मंगनिया उस वेले हो गई हम तो विह दरीखा भी नेड़े हैं अच्छा फिर मैनू हजूर कह लगे फिक्र ना करो समा आएगा दो दी जंज असी चमकौर लै जावांगे ते दो दी जंज तुसी सरंद लै जाओ कि आखो ए रमजा सन पर भोली माता नु की पता कि
کہ سدگرو کتنے بول رہے اور سما آگے پہلی خاص سنگت انندپوری چھڑ دی سرسا ندی پار ہوئے میرے کلگی در سدگرو جی دو صاحبزادے تو حضور دے نال ہن تے پھر اے معصوم روحاں کلگی در دے لختے جگر بابا جوراور سنگھ تے بابا فتح سنگھ تے اے برد ماتا ماتا گجری جی پھر کچر تے چڑے ہوئے تے جا رہے نا خوش ہوئی ہوئے کٹک دی سردی اج فتح گڑھ صاحب مہان وڈا ایک میلہ لگا ہوا داسوں کئی بھی اس مہان سماگم سے اتنے حاضری پرن کا سما ملے میرے پرم مکر یعنی مندر سنگھ جی ایڈیشنل سکتر شرومنی کمیٹی دے اس سماگم سے ہر سال چٹھی پہنچے ایس کی بھی پترکا آئی پوے گی تو پیاری ساتھ سنگت اج اتنے بڑے دیوان لگے ہو تقریباً جتنے سارے منسٹر ہیں سارے اتنے پہنچ بڑا پربھاوشالی دیوان بڑی دوروں دوروں دنیا اتنی پیاری ساتھ سنگت اس مہان سماگم اتوں کی مٹی اتوں کی خاک جو صاحبزادیاں دے خون دے نال پوتر تے پاک ہوئی ہوئی ہے دنیا کے متے دے لگ اس طرح ماتا گزری بڑی سردی ہے اس کی اکثر اپنے پنجاب دے تسی سارے پنجابی ہو تہنوں پتا ہے کہ اج کل اتنے موسم بڑا ٹھنڈا ہو پھر کس طرح ماتا گجری جی اپنے کوتریاں نو نال لے کے ٹھرو ٹھرو کر دی اپنے سونے پتر تو جو گرو نانک دی گادی دا مالک سنگتاں دا مالک اس تو وچھڑ کے جا رہی ہے کوتری بھائی نال کون ہے گنگو برہم پھر اے شام نو آپاں وچار کران گے کہ کس طرح میرے کلگی در پتی پاتشاہ جی کی صاحبزادی ماتا گجری نال جا رہے ہیں گنگو برہمن نال کس طرح گنگو دے کار پہنچے گنگو نے جو کچھ دھوکھا کیتا پھر مایا دے لالچ آ کے پیاری سات سنگت گنگو نے میرے کلگی در دے بچیاں نو پولیس دے حوالے کر دیتا خوشی ہو پھر جس طرح سرحد پہنچے وجیدے نال جو بچن بلاس ہوئے وہ پھر رات میں رات دے کیس میں بینتی کریں گا تو آؤ آؤ بڑے پاگاں والے جو بھائی صاحبزادیاں دی شہیدی دا پرب منا رہے جو امر جوتا امر جوتا امر دھرم انہوں نے سچ نال پیار کی تو آؤ آپ بھی ارداس کی کلگی در تے پاتشاہ میرا دے سائیں اسی بھی تیرے بچے ہیں آخو سری بھائی ساڈے تے مہر کرو سانو بھی اس مت بخش اسی بھی دھرم نال پیار کریے تیرے چرنا نال جڑیے نا سونت چیزاں نال پیار نہ کریے انہوں نے تو برس جانا ہے ارداس کریے تے کہ منگ منگیے دے جیوا ور موہے ہے شبھ کر من تے کب ہوں نہ ٹرو نہ ڈرو ارشوں جب جائے لڑو نشچے کر اپنی جیت کرو پاکستان تے ہندوستان دا جنگ ہویا ہے پھر کلگیاں والے دے سونے خالصے نے اے ور لے کے تے اس طرح کر دکھلایا کچھ نہیں ہوئے کر دکھلایا پہاڑیاں گونجدیاں سن پہاڑی سکھاں دی بہادری نو دنیا مر گئی اے کلگی در دی بخشش ہے خالصے اے مہر ہے جو ور منگے ہے خالصے واسطے پھر بھائی کلگی در تے پاتشاہ اکال پرو تو ور منگن تے وہ دات نہ ملے ملی پر حضور نے پھر سانو ونڈ دیا کچھ جتھے دنیاوی داتاں ونڈیاں راج بھاگ دیتا ہے اتے اے دات بھی سی ہے پیاریو جے اے دات نہ ہوئے تا راج بھاگ نہیں رہندے آخو سری بھائی نہیں
ਦੇ ਸ਼ਿਵਾ ਵਰ ਮੋਏ ਹੈ ਸ਼ੁਭ ਕਰਮਨ ਤੇ ਕਬਹੂ ਨ ਡਰੋ ਨ ਡਰੋ ਅਰਸੋ ਜਬ ਜਾਏ ਲਰੋ ਨਿਸ਼ਚੇ ਕਰ ਆਪਣੀ ਜੀਤ ਕਰੋ ਯੇ ਸਿੱਖ ਹੂੰ ਆਪਣੇ ਹੀ ਮਨ ਕੋ ਯੇ ਲਾਲਚ ਹੈ ਗੁਰ ਸਹਿਤ ਚਰੋ ਜਬ ਆਓ ਕੀ ਔਗ ਨਿਦਾਨ ਬਣੇ ਅਤ ਹੀ ਰਣ ਮੇ ਤਬ ਚੂ ਸਾਹਿਬਜ਼ਾਦੇ ਚੜ੍ਹਦੀਆਂ ਕਲਾਂ ਵਿਚ ਆ ਕੇ ਇਨ੍ਹਾਂ ਦੇ ਮਨ ਦੇ ਅੰਦਰ ਇਹ ਜਜ਼ਬਾਤ ਹੈ ਸੋ ਆਓ ਉਹਨਾਂ ਦੀ ਯਾਦ ਜੁੜੇ ਵੱਡੀਆਂ ਭਾਗਾਂ ਵਾਲੇ ਉਨ੍ਹਾਂ ਵਾਲੇ ਕਲਗੀਧਰ ਸੱਚੇ ਪਾਤਸ਼ਾਹ ਜੀ ਨੇ ਤੁਹਾਡੇ ਉੱਤੇ ਮਹਾਨ ਬਖਸ਼ਿਸ਼ ਕੀਤੀ ਜੋ ਸਤਿਗੁਰੂ ਜੀ ਨੇ ਮਹਾਨ ਮਿਹਰ ਕਰਕੇ ਤੁਹਾਨੂੰ ਆਪਣੇ ਚਰਨਾਂ ਨਾਲ ਜੋੜੇ ਆਪਣੇ ਨਾਲ ਜੋੜੇ ਜਿਹੜੇ ਗੁਰੂ ਨਾਲ ਜੁੜ ਗਏ ਭਾਈ ਉਹ ਸਦਾ ਵਾਸਤੇ ਸੁਖੀ ਹੋ ਗਏ।